0: मौत हो गई। अमेरिका ने ईरान के सिपाही पासदारान इनकलाब IRGC की जानिब से आबनाए हुरमुज से गुजरने वाले एक माल बरदार जहाज पर हमले के बाद ईरान के खिलाफ हमलों का नया सिलसिला शुरू कर दिया है। ईरानी बहरिया ने अगले हुक्म तक इस अहम बहरी गुजरगाह को बंद कर दिया है। भारतीय महकमा मौसमियात ने अगले चार दिन के दौरान मुल्क के शिमाली और मशरिकी इलाकों में शदीद बारिश की पेशगोई की है। फीफा वर्ल्ड कप में इंग्लैंड नॉर्वे को 2-1 से हराकर सेमीफाइनल में पहुंच गया है। और टेनिस में लिंडा नोस्कोवा ने कैरोलिना मुकोवा को हराकर अपना पहला विंबलडन खिताब हासिल किया। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने न्यूजीलैंड के वजीर आजम क्रिस्टोफर लक्सन के साथ तफसीली बातचीत करने के बाद तीन मुल्कों इंडोनेशिया, ऑस्ट्रेलिया और न्यूजीलैंड का अपना दौरा मुकम्मल कर लिया है और भारत के लिए रवाना हो चुके हैं। भारत और न्यूजीलैंड ने अपने दो तरफा ताल्लुकात को स्ट्रेटेजिक शराकतदारी की सतह तक ले जाने का फैसला किया और मुख्तलिफ अहम शोबों में कई समझौतों और मफाहमत नामों पर दस्तखत किए हैं। इन समझौतों में दिफा, सियाहत, खेलकूद, आफात से निमटने, डेयरी सनत और मवेशी पालने समेत कई शोबे शामिल हैं। वजीर आजम के दौरे की एक नुमाया तकरीब ऑकलैंड के सापर्क एरेना में मुनाकिद होने वाला कम्युनिटी प्रोग्राम था, जिसमें भारतीय बिरादरी के 10,000 से ज्यादा अफराद ने शिरकत की। भारतीय बिरादरी के इस इज्तमा से खिताब करते हुए वजीर आजम मोदी ने कहा कि भारत और न्यूजीलैंड का मुस्तकबिल एक दूसरे से जुड़ा हुआ है और दोनों ममालिक के दरमियान होने वाला दोतरफा तिजारती मुआहिदा भारत की तरक्की याफ्ता मुल्क बनने के सफर को मजीद तेज करेगा।
1: भारत और न्यूजीलैंड के रिश्ते में यादें भी हैं, दोस्ती भी है, वैल्यूज भी है और एक कमिटमेंट भी है। भारत न्यूजीलैंड की यही वाका एक नई यात्रा पर निकलने के लिए तैयार है। हमारे सामने अवसरों से भरा खुला समुद्र है, इच्छा शक्ति का नीला आसमान हमारे साथ है, पाने को काफी कुछ है और मैं जानता हूं हम सफल होंगे।
0: इस मौके पर न्यूजीलैंड के वजीर आजम क्रिस्टोफर लक्सन ने भारत को एक काबिले एतमाद दोस्त करार दिया। न्यूजीलैंड की तरक्की में भारतीय बिरादरी के रोल को सराहा और वजीर आजम मोदी की कयादत की तारीफ की। वजीर आजम मोदी ने वजीर आजम लक्सन की बेहतरीन मेजबानी पर उनका शुक्रिया अदा करते हुए कहा कि इस दौरे ने भारत और न्यूजीलैंड के ताल्लुकात में एक नए बाब का आगाज किया है। जनाब मोदी ने इस बात का भी जिक्र किया कि भारत के वजीर आजम के न्यूजीलैंड के दौरे को 40 साल गुजर चुके हैं, ताहम उन्होंने यकीन दिलाया कि अगले दौरे में इतना तवील वक्फा नहीं होगा।
1: ये मेरा सौभाग्य है, मैं न्यूजीलैंड के सभी निवासियों के लिए, आप सभी लोगों के लिए 140 करोड़ भारतीयों की शुभकामनाएं लेकर आया हूँ। प्रधानमंत्री के रूप में भले ही मेरा पहला न्यूजीलैंड दौरा है, लेकिन 25-30 साल पहले जब मैं किसी सरकार में भी हिस्सा नहीं था, सार्वजनिक जीवन में मुझे कोई जानता नहीं था, तब भी मुझे यहाँ न्यूजीलैंड आने का अवसर मिला था।
0: वजारत खारजा के तर्जुमान रणधीर जायसवाल ने कहा कि वजीर आजम मोदी के तीन मुल्कों के दौरे से तिजारत, टेक्नोलॉजी, सिक्योरिटी, तालीम, इख्तरा और अवामी रवाबित समेत मुतअद्दिद शोबों में तआवुन को फरोग मिला है और इस दौरे से अहम और मुस्बत नतायज हासिल हुए हैं। वियतनाम के वजीर आजम ली मिन हुन ने फू क्वाक जजीरे के करीब पेश आने वाले उस तेज रफ्तार कश्ती हादसे की तहकीकात का हुक्म दिया है, जिसमें 15 भारतीय सयाहों की मौत हो गई। मुंबई में वियतनाम के कौंसिल खाने की जानिब से जारी एक बयान के मुताबिक वियतनाम के वजीर आजम ने मुतालिका हुक्काम को हिदायत दी है कि वो हादसे की वजूहात और मुतालिका कोताहियों की निशानदेही करें, जिम्मेदारी का तायुन करें और आइंदा ऐसे वाकयात की रोकथाम के लिए मौसर इकदाम करें। उन्होंने ये भी हिदायत दी कि जिन अफराद ने जाब्तों की खिलाफ वर्जी की है और जिनकी गफलत इस हादसे का सबब बनी है, उनके खिलाफ सख्त कानूनी कार्रवाई की जाए। ये अफसोसनाक हादसा कल उस वक्त पेश आया जब 36 अफराद, जिनमें अमले के 4 अरकान भी शामिल थे, को ले जाने वाली तेज रफ्तार कश्ती रत्नगोई जजीरे के करीब अचानक एक बड़ी समुद्री लहर की जद में आकर उलट गई। मकामी हुक्काम ने 21 افراد کو بحفاظت بچا لیا، تاہم 15 بھارتی سیاح جن میں دو خواتین بھی شامل تھیں جان کی بازی ہار گئے۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے ویتنام کے فو کواک جزیرے کے قریب پیش آنے والے افسوسناک کشتی حادثے پر گہرے دکھ اور افسوس کا اظہار کیا ہے۔ اس حادثے میں 15 بھارتی شہریوں کی موت ہو گئی۔ ایک سوشل میڈیا پوسٹ پر ڈاکٹر جے شنکر نے کہا کہ وہ اس افسوسناک کشتی حادثے سے بے حد غم زدہ ہیں۔ وزیر خارجہ نے مہلوکین کے اہل خانہ سے دلی تعزیت اور ہمدردی کا اظہار کیا اور حادثے میں زخمی ہونے والوں کی جلد صحت یابی کے لیے دعا کی۔ ایران کی سپاہ پاسداران انقلاب آئی آر جی سی کی جانب سے آبنائے ہرمز سے گزرنے والے قبرص کے جھنڈے والے کنٹینر جہاز پر حملے کے بعد امریکہ نے ایران کے خلاف حملوں کا ایک نیا سلسلہ شروع کیا ہے۔ پیش ہے ایک رپورٹ۔
2: امریکی فوج نے کہا ہے کہ یہ فضائی حملے صدر ڈونلڈ ٹرمپ کی ہدایت پر کیے جا رہے ہیں۔ امریکی سینٹ کام نے کہا ہے کہ ایک تجارتی جہاز پر حملے میں پائلٹ عملے کا ایک شخص لاپتہ ہے اور حملے کی وجہ سے لگی آگ کے انجن روم میں ہوئے نقصان کے سبب جہاز اپنا سفر مکمل نہیں کر سکا۔ جزیرہ شام، بندر عباس اور سیریک میں ان حملوں کے بعد دھماکوں کی آوازیں سنی گئیں۔ وہیں ایران نے اگلے نوٹس تک آبنائے ہرمز کو بند کر دیا ہے۔ ایران کی سپاہ پاسداران انقلاب نے کہا ہے کہ اس جہاز نے غیر قانونی راستہ اختیار کرنے کی کوشش کی تھی۔ فوج نے کہا ہے کہ کسی بھی جہاز کو اسٹریٹجک آبی گزرگاہ سے گزرنے کی اجازت نہیں ہوگی جب تک کہ خطے میں امریکہ کی دخل اندازی بند نہیں ہو جاتی۔ سپاہ پاسداران انقلاب کی جانب سے ایک انتباہی وار کرنے کے بعد جب جہاز رک گیا تب یہ اعلان کیا گیا۔ وہیں امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ کشیدگی کے باوجود ایران کے ساتھ ثالثی جاری رہے گی۔ دوسری طرف عمان نے آبنائے ہرمز سے جہازوں کے گزرنے کے لیے دو علیحدہ راستے تجویز کیے ہیں، ایک ایرانی سمندر سے اور دوسرا عمان سمندر سے۔ اس سے پہلے کو بات چیت میں تہران سے اسی طرح کی تجویز کو مسترد کر دیا تھا۔ نیوز ڈیسک سے جگیاسا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حبیب الرحمن۔
0: یہ خبرنامہ آکاشوانی سے نشر کیا جا رہا ہے۔ مجوزہ ایک ملک ایک انتخاب بل کا جائزہ لینے والی مشترکہ پارلیمانی کمیٹی کی دو روزہ مشاورت گوا میں اختتام پذیر ہو گئی۔ اپنے دورے کے دوران کمیٹی نے ریاستی حکومت، سیاسی پارٹیوں، قانون سازوں، قانون کے ماہرین، عوامی شعبے کے اداروں، سول سوسائٹی کے نمائندوں اور میڈیا سے تبادلہ خیال کیا۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: آئین کے 129 ترمیم بل 2024 اور مرکز کے زیر انتظام علاقوں سے متعلق قانون ترمیم بل 2024 پر مشترکہ پارلیمانی کمیٹی نے ایک ساتھ انتخابات کرانے کی تجویز پر گوا میں دو روزہ مشاورت مکمل کی۔ پہلے دن کمیٹی نے وزیر اعلیٰ پرمود ساونت، معروف سیاسی پارٹیوں کے رہنماؤں، آئینی ماہرین، ریاستی چناؤ کمیشن اور گوا یونیورسٹی کے حکام سے ملاقات کی۔ دوسرے دن یعنی کل کمیٹی نے گوا قانون ساز اسمبلی کے اسپیکر، اپوزیشن کے لیڈر اور مختلف سیاسی پارٹیوں کے قانون ساز اسمبلی کے ممبران سے بات چیت کی۔ اس سے پہلے اپنے دورے کے دوران کمیٹی کے چیئرمین اور پارلیمنٹ کے ممبر پی پی چودھری نے کہا کہ ایک ساتھ انتخابات کرانے سے حکمرانی مضبوط ہوگی، اخراجات میں کمی آئے گی اور بار بار انتخابات کرانے سے پیدا ہونے والی رکاوٹوں میں کمی آئے گی۔ انہوں نے اس بات کو واضح کیا کہ ایک ملک ایک انتخاب کا مطلب یہ نہیں ہے کہ پورے ملک میں ایک ہی دن پولنگ ہو، لیکن لوک سبھا اور اسمبلی انتخابات دونوں ایک ساتھ مرحلے وار انداز میں 5 سال میں ایک بار کرائے جائیں۔ انہوں نے کہا کہ کمیٹی اپنی رپورٹ جمع کرنے سے پہلے تمام شراکت داروں سے مشورے لے رہی ہے۔ کمیٹی کا اگلا دورہ لکھنؤ کا ہوگا۔ مہیش چوپڑے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: مرکزی وزیر داخلہ امیت شاہ آج احمد آباد میونسپل کارپوریشن کے عوامی فلاح و بہبود سے متعلق 405 کروڑ روپے کی مالیت کے کئی پروجیکٹوں کا افتتاح کریں گے اور سنگ بنیاد رکھیں گے۔ اس موقع پر وہ اپنے پارلیمانی حلقے گاندھی نگر میں ایک وسیع شجرکاری مہم کا بھی آغاز کریں گے۔ پیش ہے ایک رپورٹ۔
2: مرکزی وزیر داخلہ امیت شاہ نے اپنے گاندھی نگر لوک سبھا حلقے کو ملک کے 70 حلقوں میں شامل کرنے کے لیے ایک بڑے شجرکاری منصوبے کا آغاز کیا ہے۔ آب و ہوا کی تبدیلی سے نمٹنے کے مقصد سے چلائی جانے والی اس مہم کے تحت رواں سال پورے حلقے میں 1,25,00,000 سے زیادہ پودے لگائے جا رہے ہیں۔ اس مہم کے تحت محکمہ جنگلات احمد آباد اور گاندھی نگر اضلاع میں تقریباً 60,00,000 دیسی پودے لگائے گا۔ اس کے لیے ون کوچ ماڈل استعمال کیا جائے گا جو میاں واقعی تکنیک کا گجرات میں تیار کردہ مقامی نمونہ ہے اور جس کا مقصد تیز رفتار ماحولیاتی بحالی اور گھنے جنگلات کا قیام ہے. جناب امت شاہ کل گاندھی نگر میں نیشنل فورینسک سائنسز یونیورسٹی میں منعقد ہونے والے انٹرپول ڈیجیٹل فورینسک ایکسپرٹ گروپ